0: It's time to play your music.
1: आप सुन रहे हैं रेडियो अमन 88.4 बटाग्राम की इस्लामी नशरियात। इस्लामी नशरियात हमारे साथ रहिएगा। हमारे साथ रहिएगा।
2: گرانو ریدن کو دا امن ریڈیو ایف ایم اتاتیا اشاریہ سلور بٹا گرام دے دا وقتا سو زمونگا اسلامی نشریات آور